पढ्नुहोस् न पतुङ्गिलो पैसाको बखत जङ्का प्रोग्राम गोल्डन क्लासिक यहाँ सोनबरका आकाशवाणी सलङ नागबन्दाकी खुबर हाकाक्तिन गारो केनेकरेक एफएम जङ्फी